0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

कहिलेकाहीँ हामी के भयो भनेर सोध्छौँ नि हाम्रो वरिपरिका मान्छेहरूलाई, अनि त्यसपछि आन्सर के आउँछ भन्दाखेरि केही होइन भन्नुहुन्छ, के केही होइन हामी पनि भन्छौँ अरूले पनि भन्नुहुन्छ, तर केही होइन मुखले भने पनि उहाँहरूको मनमा चाहिँ पुरा कथा चलचित्र फुल स्टोरी नै चलिरहेको हुन्छ है, यसले यस्तो भन्यो यसले यस्तो भन्यो यसलाई किन भन्नु बेकारमा आदि इत्यादि चलिरहेको हुन्छ है, तर मनले के भन्छ केही भएको छैन। तपाईँलाई यस्तो लाग्दैन कहिलेकाहीँ रमाइलो लाग्दैन यस्ता कुराहरू? हो नि है, मानिसहरूले मुखले एउटा भन्छन् भित्र अर्कै हुन्छ, अनि कतिको भित्र र बाहिर एउटै हुन्छ, कतिको खरो बोल्ने बानी हुन्छ, कतिको त्यो राशिले गर्दाखेरि देख्यो भने पनि रिस उठ्ने बानी हुन्छ, यस्ता धेरै कुराहरू हुन्छ जो व्यक्तिहरूसँग हाम्रो डेली लाइफमा हुने ससाना कुराहरू हुन्। यस्ता थुप्रै कुराहरू गरौँला। यो गीत अहिले तपाईँको लागि तपाईँको मन

चिजहरू खान मन लाग्छ कि अल्छी लाग्छ नि त गर्मीले गर्दाखेरि, अनि के खाउँ कसो खाउँ भन्ने हुन्छ। अब यस्तो बेलामा चनाचटपट त हाम्रो सबैको प्रिय भइहाल्यो, पानीपुरी पनि भइहाल्यो, यो सबैले बनाइहाल्नुहुन्छ। दुईवटा केरा, एक ग्लास दुध अनि एक चम्चा मह, र यदि चिसो खान मन लाग्छ भने एक दुईवटा आइसका टुक्रा हालिदिने, होइन भने त्यत्तिकै तपाईँले सर फिट्नुभयो भने पनि त्यो पनि खान मजै हुन्छ। अब योभन्दा बाहेक चाहिँ मही पनि खान सकिन्छ, होइन, दहीलाई फिटेर मही बनाएर अलिकति जिरा हालेर पनि खान सकिन्छ। मही चाहिँ साह्रै नै राम्रो फाइदाजनक चिज हो, त्यस कारणले दिउँसोको समयमा मही पिउनु चाहिँ अत्यन्तै राम्रो काम हो, स्वास्थ्यलाई पनि फाइदा हुन्छ, शीतल पनि प्रदान गर्दछ।